0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: जी सामीन नाजरीन, आपको अपने प्रोग्राम में हम दोबारा खुश आमदीद कहते हैं। सेगमेंट का दूसरा हिस्सा बाबा जी की याद में जो है वो हम शुरू करेंगे और चलते हैं स्टूडियो में, जहाँ पे जनाब बाशी कुरैशी साहब और शौकत भाई तशरीफ रखते हैं। जी तो आइए आपको लिए चलते हैं स्टूडियो में।
2: सामिन और नाजरीन, जैसे अभी आज हमने प्रोग्राम शुरू किया था बाबा जी की याद में, और उसी प्रोग्राम को आगे बढ़ाते हुए हम जो है शौकत भाई अभी आ गए हैं स्टूडियो में, उसके साथ हमारे साथ टेलीफोन पे नसर मलिक भी मौजूद हैं। कुछ लोग जो हैं उन्होंने हमसे कहा कि वो टेलीफोन पे भी बात करना चाहते हैं, वो भी टेलीफोन कॉल भी लेंगे, लेकिन सबसे पहले मैं शौकत भाई जो उनसे पूछना चाहता हूँ, आपने जब रेडियो प्रोग्राम शुरू किया और हाजी साहब से बात की, तो ये प्रोग्राम जो रेडियो हमवतन पे शुरू किया, इसकी वजूहात बताएं थोड़ा सा।
3: जी सबसे पहले तो तमाम सुनने वाले सामईन को अस्सलाम अलैकुम। ये बाशी साहब, हमारी खुशकिस्मती है कि आज हमें एक ऐसी बुज़ुर्ग हस्ती के बारे में कुछ कहने का मौका मिल रहा है जो एक बाकिरदार इंसान थे। आपने सवाल किया कि मुझे यहाँ पे रेडियो हम वतन पे काम करने की वजूहात क्या थी, तो सबसे पहली और अव्वलीन वजह ही यही थी कि रेडियो हम वतन का माहौल इंतहाई जमहूरी किस्म का माहौल है। आप जैसे देखते हैं कि हम एंकर्स आते हैं, अपना अपना प्रोग्राम करते हैं, इसमें कभी जो एडमिनिस्ट्रेशन है, जिसे रज़ा कहा जा सकता है, उसकी मुदाखलत कभी नहीं रही। हमारा पहला असूल ये तय हुआ था कि मैं अपने प्रोग्राम करूँगा, मौजूआत मेरी मर्ज़ी के होंगे, अगर मैं किसी को मेहमान लेना चाहता हूँ तो वो रज़ा का दोस्त है या रज़ा की उससे कोई मुखालफत है या रज़ा के उससे कोई गुड टर्म्स नहीं हैं, ये मेरा दर्द सर नहीं है। मैं रेडियो जो है वो फॉर द सेक ऑफ पब्लिक इंटरेस्ट दिया जाता है, हमें ये टाइम यहाँ पे मिला हुआ है, तो इस पे सारे लोगों का हक है। जो भी अपना नुक्ता नज़र आके रेडियो हम वतन पे कहना चाहता है, रेडियो हम वतन के दरवाज़े उसके लिए हमेशा खुले हुए। ये वो बुनियादी जमहूरी असूल था जिसकी वजह से मैंने रज़ा के साथ काम किया, और क्योंकि मैं दूसरे रेडियोज़ पे भी रहा हूँ तो वहाँ मुझे इस तरह का माहौल नहीं था मिला। मसलन एक बार एक रेडियो, एक पब्लिक गैदरिंग में मैं जिस रेडियो के साथ मुंसलिक था, उन्होंने मुझे माइक दिया और कहा कि आप जाके लोगों के इंटरव्यू लें, तो मैं एक शख्स का इंटरव्यू लेके वापस पलटा तो वो मुझे कहते तुमने उस शख्स का इंटरव्यू नहीं लेना था। मुझे ये सुन के हैरत हुई कि ये रेडियो है और कोई भी इस पे अपना नुक्ता नज़र कह सकता है, तो लेकिन मैं समझ गया कि ये चाहते हैं कि हमारे रेडियो पे वही लोग आएँ जिनके हमारे साथ गुड टर्म्स हैं या जिनका नुक्ता नज़र हमारे साथ मिलता है, तो मुझे ये बात अच्छी नहीं लगी। तो ये थी वजह जी। और आज तकरीबन 2018-17 में मैं रेडियो हम वतन पे काम करना शुरू किया था, आज 8-9 साल हो गए हैं, प्रोग्राम उसी आज़ादी के साथ चल रहे हैं, बगैर किसी मुदाखलत के चल रहे हैं।
2: तो आपको तो पता था कि ये रेडियो जो है बाबा जी ने शुरू किया था?
3: जी जी, ये मैंने अपनी शरीक हयात के मुंह से सुना था, वो बल्कि जब कभी जिक्र आया वो कहती थी जनरल ज़ियाउल हक के हादसे की खबर हमें इस रेडियो से मिली थी। इसके अलावा वो बताती थी कि ये हम बचपन में बच्चे आया करते थे, बच्चों के प्रोग्राम चला करते थे, तो इससे मुझे अंदाज़ा था कि रेडियो हम वतन जो है वो शायद अव्वलीन बल्कि यकीनन पाकिस्तानियों का अव्वलीन रेडियो था, इस जिसकी बुनियाद बाबा जी ने रखी। और एक बिल्कुल बड़ी दिलचस्प बात बाबा जी की शख्सियत के हवाले से, जो हम सब लोगों के लिए भी एक सबक है, सीख है, कि कोई भी काम करने के लिए इंसान का कोई बहुत ज़्यादा आलम फाजल होना ज़रूरी नहीं होता, उसके लिए सिर्फ आप में काम करने का जज्बा होना चाहिए। बाबा जी के मतलब मैंने एक बात सुनी थी, मैंने रज़ा से भी शेयर की, कि किसी ने उन्हें कहा तो सानू तो सही उर्दू भी नहीं बोलनी आती, तो उन्होंने कहा फिर आप लोग आपके कर लो अगर आप सही उर्दू बोल सकते हो, तो वो ऐसे लोग सिर्फ तनकीद करने वाले होते। तो ये था बाबा जी के अंदर काम करने का जज्बा, वो कोई बड़े आलम फाजल, बड़े किसी यूनिवर्सिटी के फारूग तहसील नहीं थे, बट ही वाज़ ए मैन ऑफ एक्शन, वो एक साहिब अमल किस्म के इंसान थे, वो कोई साहिब गुफ्तार नहीं थे। तो ये, और इसके अलावा बाबा जी की मैंने जो बहुत अच्छी खूबियाँ देखी, एक बार बाशी मुझे याद है यहाँ से प्रोग्राम करके हम निकले थे تو میں نے بابا جی کو ویسٹرپو مسجد اتارنا تھا, تو راستے میں انہیں کسی کی کال آئی اور وہ بندہ آپ پہ تنقید کر رہا تھا, تو بابا
2: میرے
3: جی ہاں تو بابا جی اسے پڑ گئے. بابا جی میں اس وقت میں نیا نیا بابا جی سے متعارف تھا نا, تو بابا جی اسے پڑ گئے, انہوں نے کہا اگر اس نے کوئی غلط قائل کہی ہے تو تو وہ پروگرام چ فون کر تے وہ سوال کر تے وہ جواب لے لے, تو اتنے مینوں فون کر کے کہانیاں نہ سنا کنے کیا کیتا ہے نا. تو یہ تھا بابا جی کا ایک جمہوری ان کی ایک شخصیت تھی, وہ سوال کرنے کے, میں اس سے یہ بھی پہلو نکالتا ہوں کہ وہ سوال کرنے کے قائل تھے. جی اگر آپ کو کوئی اعتراض ہے تو آپ ریڈیو ہمارے پہ موسٹ ویلکم, جس کا پروگرام چل رہا ہے وہاں فون کریں اور وہاں سے جواب لیں. مجھے ادھر نہ, میں اس کو شکایت بھی نہیں, میں اس کو غیبت میں لیتا ہوں کہ آپ کے اندر اتنی اخلاقی جرات کیوں نہیں کہ آپ بابا جی کو فون کرنے کی بجائے باشی کے پروگرام میں فون کر لیں اور براہ راست باشی کو تنقید کا نشانہ بنائے. کوئی آپ کو برا نہیں کہے گا, سوال کا تسلی بخش جواب ملے گا. تو یہ باشی بنیادی وجہ تھی یہاں ریڈیو پہ کام.
2: اچھا, جب بابا جی کی فوتگی سے چند دن پہلے آپ اس کی ملے, ملاقات بھی ہوئی تھی ان سے؟
3: جی جی, میں بہت خوش قسمتی ہے, دو بار ملا تھا. ایک بار تو میں آپ کے ساتھ گیا تھا جب وہ ہاسپٹل سے آئے تھے اور کافی فریش لگ رہے تھے, تو ہم نے کہا ماشاء اللہ بابا جی نے ریکور کر لیا ہے. اور اس کے بعد دوسری بار اتفاقاً ہی اس رضا نے اس دن فون کر دیا کہ آ جاؤ میری طرف, تو میں اس دن رضا کے پاس گیا تو اس دن بھی وہ کافی فریش لگ رہے تھے. کوئی تقریباً دو گھنٹے وہاں بیٹھا, ان کے ساتھ بیٹھ کے کھانا کھایا, تو ایک دم باتوں میں کہتے ہیں کہ تم اپنے ریڈیو پروگرام اکٹھے کرو اور ان کو چھپوانے کا بندوبست کرو, ساری جو اس کی چھپوائی کا ہوگا وہ پرنٹنگ کا وہ میں خرچہ سارا دوں گا. تو میں اس سے مجھے
2: اقبالیات,
3: ہاں جی, تو اس سے مجھے اندازہ ہوا کہ شاید ان کے دل میں خواہش ہے کہ یہ چھپنی چاہیے. تو میں نے کہا نہیں بابا جی آپ فکر نہ کریں, آپ نے کہہ دیا تو ہو گیا, خرچے کا بھی کوئی مسئلہ نہیں انشاءاللہ. اگر جب بھی وہ کتاب کمپلیٹ ہوئی چھپی تو میں نے کہا رضا سے پرامس کیا تھا کہ ہم وہ لوگوں میں مفت بانٹ دیں گے, جس جس نے لینی ہے لے لے, کیونکہ یہ کوئی میں کوئی لکھاری نہیں ہوں, رائٹر نہیں ہوں, یہ تو بابا جی کی ایک وصیت تھی تو میں اس پہ عمل کر کے, تو وہ ضرور کریں گے جی. اور باشی اس کے علاوہ جیسے میں نے بابا جی کی شخصیت کو میں نے دیکھا ہے, وہ مظلوم کا ساتھ دینے والے تھے, حق کا ساتھ دینے والے تھے. کسی کے ساتھ زیادتی ہو رہی ہو تو وہ اس کے حق میں ضرور کھڑے ہوتے ہیں. یہ ایک نا یہ مین آف کریکٹر, ایک صاحب کردار انسان کی نشانی ہے, کیونکہ جو سیانے لوگ ہوتے ہیں نا باشی, وہ کسی بھی کام میں پاؤں ڈالنے سے پہلے نا سوچتے ہیں یار اس سے میرے کسی کے ساتھ پرسنل ریلیشنز خراب نہ ہو جائیں, میں کیوں کسی کی خاطر لوگوں کو ناراض کروں, تو وہ آرام سے سائڈ پہ ہو جاتے ہیں, وہ نیوٹرل بن جاتے ہیں. لیکن بابا جی ایسے نہیں, وہ یقیناً کود پڑتے تھے بیچ میں اور آواز اٹھاتے تھے کہ یہ جو کچھ کیا جا رہا ہے یہ زیادتی ہے, یہ نہیں ہونا چاہیے. وہ علامہ اقبال نے کہا تھا نا, بے خطر کود پڑا آتش نمرود میں عشق, عقل ہے محو تماشا لب بام ابھی. تو بابا جی ایک عاشق, ایک کلندر قسم کے انسان تھے.
2: اچھا, میں نے آپ کے آنے سے پہلے رضا سے بات ہو رہی تھی, اب ان کی مقبولیت اور ریڈیو کی مقبولیت کی میں بات کر رہا ہوں. میں فریش بے میں رہتا ہوں تو میں شاپنگ کے لیے جا رہا تھا, تو رستے میں ایک پاکستانی خاتون نے مجھے روک لیا, تو مجھے تھوڑا سا اچمبا ہوا کہ مجھے کیوں روکا ہے, تو مجھے کہنے لگی کہ مجھے بابا جی کی فوتگی کا پتہ چلا ہے, تو آپ کے پاس کوئی ان کا نمبر ہے ان کی فیملی کا, تو میں ان کو فون کر کے جو ہے ان سے جو ہے تعزیت کروں گی. اب ایک ایسے شخص جس کو ہم نہیں جانتے یا وہ ریڈیو پروگرام سنتی ہیں ہر سنڈے کو, لیکن بابا جی کے ساتھ ان کا تعلق جو تھا وہ ریڈیو کے تھرو تھا نا, تو میں نے پھر ان کو کہا کہ ٹھیک ہے آپ یہ نمبر لے لیں.
3: یہ بھی دیکھیں جی, ان کی بڑی خوش قسمتی ہے کہ عام طور پہ کوئی انسان دنیا سے چلا جائے تو انسان کہتا ہے اب تو وہ رہا ہی نہیں, چلو چھوڑو کوئی بات نہیں, لیکن یہ بھی خوش قسمتی ہے انسان کی کہ لوگ اسے یاد رکھتے ہیں.
2: مسجد میں دیکھا تھا آپ نے,
3: مسجد میں بہت زیادہ لوگ آئے تھے, یا وہ اظہار تعزیت کو پہنچنا چاہتے ہیں اس فیملی تک, بابا جی کی فیملی تک. یہ بھی ایک ان کی مقبولیت کی ایک صورت تھی کہ وہ اس طرح کے تھے.
2: اچھا, ایک اور بات میں آپ سے پوچھنا چاہتا ہوں, کیونکہ جب ہم لوگ رضا بھائی کے گھر میں دعوت ہوتی تھی جب ہم جاتے تھے, تو میں نے کئی دفعہ محسوس کیا جب ڈسکشن ہماری ہو رہی تھی ہوتی تھی, حالانکہ وہ ایک مذہبی شخصیت بھی تھے, لیکن جینڈر اکوالٹی پہ وہ سب سے آگے تھے. دیکھا ہوگا آپ,
3: میں نے کہا یہ بھی دیکھیں نا ان کی, ہمارے ہاں عام طور پہ جو آپ اسے کہیں کہ بابا جی پازیٹیو سینس میں مذہبی تھے,
2: اور وہ ڈر جاتے تھے.
3: ہاں جی, میں نیگیٹو سینس میں بھی مذہبی کہتا ہوں. نیگیٹو سینس میں مذہبی وہ ہوتے ہیں جو کسی بات پہ ان کی بیٹھ جائے اور ان کو دلیل دے دو, منطق دے دو کہ اس کا ایک زاویہ یہ بھی ہے, وہ نہیں مانتے. لیکن بابا جی میں ایسی کوئی بات نہیں تھی, وہ کوئی ایسی بات دیکھتے تھے تو وہ اس بات کو فوراً قبول کر لیتے تھے، یعنی وہ مذہبی تھے لیکن ان کے رویوں میں ایک فلیکسیبلٹی تھی، پازیٹیو مثبت سینس میں، جو کہ ایک نیگیٹو ایک متشدد مذہبی پسند شخص میں
2: نہیں، مسکراہٹ ان کی بات
3: ہمیشہ رہتی تھی۔ مجھے یاد ہے میں وہی بات، ایک دن وہ ہمیشہ میاں بیوی کو پیار محبت سے رہنے کا درس دیتے تھے، تو مجھے بھی کہنے لگے، تو مسز لائلہ ساتھ کھڑی تھی، میں نے اس کے کندھے دبانے شروع کیا، میں کہا بابا جی تو اس فکر نہ کرو، میں جنت بیوی کی خدمت کر کے پیا کمانا۔ تو انہوں نے نیچے منہ کر لیا اور اسمائل سی ایسے شرارتی تھی، کہ تنوں میری نصیحت کی لوڑ ہی نہیں پائی، تو لگا رہا۔
2: اچھا شمر بھائی، ابھی ہم چلتے ہیں نصر بھائی کی طرف، وہ بھی ٹیلی فون پہ موجود ہیں۔ نصر بھائی
4: جی، جناب السلام علیکم۔
2: جناب شوکت بھائی بھی آ گئے ہیں، آپ بھی ہمارے ساتھ ہیں، تو آپ سے ایک دو باتیں ہم پوچھنا چاہتے ہیں۔ بابا جی کی فوتگی کے تعلق سے آپ کئی دفعہ بابا جی سے ملے ہیں، ان سے بات چیت بھی ہوئی ہے، اور اب جو ہے آپ کو بہت صدمہ ہوا ہے، آپ کی ذاتی زندگی میں بھی ایک بہت بڑا جو ہے وہ صدمہ ہوا ہے۔ پہلے یہ بتائیے ہمارے سامعین و ناظرین کو کہ بابا جی کو آپ نے کیسے پایا، ان کی جب ان سے آپ ملتے تھے۔
4: دیکھیے، اب میں یقین سے تو نہیں کہہ سکتا کہ بابا جی سے میرا تعارف کہاں ہوا، کیسے ہوا
2: جی،
4: لیکن ایک بات جو میں مجھے بڑی اچھی طرح یاد ہے وہ یہ ہے کہ دھرما ریڈی سے فارغ ہونے کے بعد جب انہوں نے اپنی اردو کی براڈ کاسٹنگ اور ساری ریڈیو کی زبانوں کی براڈ کاسٹنگ بند کر دی
2: جی،
4: تو میں ریلوے اسٹیشن کے قریب سے گزرتا ہوا، ویسٹ گو میں وہ جو ہوتا تھا لوور فوڈ اسٹور، اس کے قریب سے گزر رہا تھا۔
2: اچھا،
4: تو مجھے انہوں نے آواز دی اور مجھے کہا ادھر آ، ادھر آ۔ یہ دوسری طرف سڑک کی دوسری طرف کھڑے تھے، تو میں جب وہاں پہنچا تو مجھے کہنے لگے، پنجابی ہی میں بول رہے تھے اور وہ بھی کٹھاری میں، تو اور کتنے پھر رہے ہیں منہ چوک کے، کی کرنا؟ میں کہا جی میں کرنا کی، بس تمہیں ٹھیک کیا، میں منہ چوک کے پھر رہا ہوں، کاری سے تھوڑا جہا کم کر لینا۔ کہنے لگے کہ سارے کو جڑا ریڈیو ہے تو وہ تو کیوں نہیں ہوتا، تو میں نے کہا حاجی صاحب یہ آپ کی بہت بڑی نوازش ہے کہ آپ مجھے یہ آفر کر رہے ہیں، لیکن آپ یہ بھی تو جانتے ہیں کہ میں ایک بہت متنازع قسم کا آدمی ہوں، خواب خواہ لوگوں کی نظروں میں رہتا ہوں، اور لوگ جو ہیں وہ الزام تراشی سے بات نہیں آتے
2: جی،
4: اور میری وجہ سے کہیں آپ کی شخصیت متاثر نہ ہو۔ ناشی صاحب یقین کرتے ہیں، میرے کندھے پہ ہاتھ رکھتے ہیں، مجھے کہنے لگے بات سنو، جو تم نے کہنا ہے وہ تو تم نے کہنا ہے، اس وجہ سے کہ تم میرے ساتھ ہو اور تمہیں تنقید کا نشانہ بنایا جائے گا، اس کا مداوع میں کر لوں گا، تو تم بتاؤ کہ تم کیسے آ سکتے ہو۔ خیر یہ بات ہو گئی، میں نے کہا کہ جب موقع ملا میں آپ سے رابطہ کروں گا۔ پھر مجھے یاد ہے کہ آپ نے مجھے کہا اور بابا جی سے میں دوبارہ کہا، تو اس طرح سے میں اس ریڈیو میں آیا۔ اب جو بات ہے کہ میں انہیں کیسے پاؤں، یا انہوں نے ریڈیو ہم وطن پر مجھے قبول کرتے ہوئے اپنے لیے کن مشکلات کو گلے لگا لیا۔ ایک مطلب مجھے ملے، مجھے کہنے لگے تیرے ساتھ ایک بڑی خاص گل کرنی ہے، میں نے کہا جی بتائیے، تو کہنے لگے کہ فلاں آدمی جو تھا اس نے مجھے یہ کہا ہے تمہارے لیے، مجھے کسی اور نے بتایا۔ میں نے کہا کہ لوگ کہتے رہتے ہیں، میں نے تو آپ کو شروع میں کہا تھا، تو کہنے لگے کہ نہیں، تینوں انہوں نے صرف گل دسنا، جس آدمی نے تمہارے متعلق یہ بات کی کسی ایک اور آدمی کے ساتھ، اس اور آدمی نے مجھے بتایا ہے، یعنی مجھے براہ راست یہ بات نہیں ملی، مجھے کسی کے توسط سے بات ملی ہے، اور میں برے دے گھر تک ہو آیا۔ میں یہ سب کے حیران بھی ہوا، میں نے کہا آپ خواہ مخواہ لوگوں سے لڑائیاں لے رہے ہو، کہتے کہ نہیں مجھے گھر تک جانا ضروری سی۔ میں نے کہا مجھے تو اس بات کا کوئی پتہ نہیں ہے۔ کہنے لگے بہت اچھی بات ہے، تم اپنے دل صاف رکھتے جس سے آپ پروگرام پیش کرتے ہو باقی کے ساتھ، تم ہمیشہ لگے رہو، تمہیں کوئی کچھ نہیں کہے گا۔ پھر آپ کو یاد ہوگا کہ ایک مرتبہ انہوں نے آپ کی موجودگی میں مجھے خاص موقع دیا کہ کچھ تقریباً 15-20 منٹ کی خبریں جو تھی وہ میں نے براہ راست بیٹھ کر وہاں سے نشر کی۔
2: بالکل جی جی،
4: اور بابا جی کی ایک اور شخصیت میں آپ کو بتاؤں
2: جی،
4: آپ نے ذکر کیا جس سانے سے میں گزر رہا ہوں، جب بھی رضا بھائی سے بات ہوتی تھی تو چونکہ گھر میں بات ہو رہی ہوتی تھی تو میں کہتا تھا رضا بھائی بات سنیں یا رضا گل سنیں، تو میری اہلیہ جو تھی وہ کہتی تھی یہ رضا بھائی ہیں، میں نے کہا ہاں، तो वो कहती थी इनसे ये कहो कि बाबा जी से कहो, उसके बाद कहो कि बाबा जी से कहे कि मेरे लिए दुआ कर। कोई बात अच्छी थी होती थी कि जब भी दादा ने फोन किया तो उसने मुझे ये कहा कि बाबा जी से मेरे लिए दुआ करवाओ, और वो करते थे।
2: बिल्कुल बिल्कुल करते।
4: इस मेहरबानी से तो मैं आपको क्या बताऊँ, सिर्फ यही नहीं, जैसा शौकत आजकल बता रहे थे यहाँ अपने बाबा जी के साथ मुलाकातों के हवाले से, बाबा जी ने हमेशा प्यार बांटा।
2: बिल्कुल।
4: और यकीन कीजिए कि वो ये नहीं कि वो अपने दीनी मसलक पर या अपनी दीनी रवायात पर कोई बच्चों को कबूल कर लेते थे, बिल्कुल नहीं। वो अपने मसलक में, अपने दीन पर, अपने नुक्ता नजर पर हमेशा बरकरार रहते थे, लेकिन इस तरह से कि दूसरे को उनकी छिटक पसंदी का एहसास ना हो और दूसरे को बात करने का मौका मिले।
2: जी।
4: अच्छा, ऐसी बड़ी बात है कि आप, मैं मिसाल दे रहा हूँ कि बाशी कुरैशी के मुंह पर कोई उसके खिलाफ बोल रहा हो और वो चुपके से सुन रहा हो, मुस्कुरा रहा हो और आखिर में कहे भाई आपने जो बातें की उनमें ये दुरुस्त है और ये गलत है, ये पहलू उनमें बहुत नुमाया था। मेरे साथ कितनी मरतबा उन्होंने मुझे कहा, एक मरतबा बड़ी खुशी की बात मैं आपको बताऊँ कि वो अपने कंधे पर एक पटका रखते थे।
2: हाँ जी बिल्कुल,
4: सफेद
2: जी जी जी,
4: मलमल का, और उसको माया लगी होती
2: जी,
4: जो कि यहाँ जन्मात में बहुत कम है
2: जी।
4: इस नस्ल के लोग तो अब जा रहे हैं, हमारे पास तो चंद ही रह गए हैं। तो मैंने एक दिन कहा बाबा जी यह पटका मैंने दे दो, तो मैं उन्हें बाबा जी कहता
2: जी जी, हम सब उनको बाबा जी कहते थे। हाँ, जी जी।
4: तो कहने लगे जिस दिन मेरे नाम मिट्टी चाल तो मैं तो उठे जाके उन्हें दे देना, तो मैंने कहा इसका मतलब ये हुआ कि ना मैं मिट्टी जाना था ना तो सामने मुझे देना है। कंच के मुझे जबखा डाल के मुझे कहते हैं, कहते हैं ये कुछ तुम पर मुनसर है कि तुम मस्जिद जाओ और ये लो या ना लो, लेकिन मेरी तरफ से ये तुम्हारे लिए मौजूद है, आओ मस्जिद आओ। मैंने कहा अच्छा किसी दिन आऊंगा, और फिर अल्लाह ताला ने मुझे मदनी मस्जिद में जाने का मौका दिया, लेकिन वो भी किस दिन, जब उनके लिए दुआएं मकसद करने के लिए बाशी भाई वो लोग आए हुए थे जो 1973 के बाद मैंने शायद कभी
2: नहीं देखे नहीं। वेरी ट्रू, बिल्कुल।
4: और एक दूसरे को हम देख कर कह रहे हैं तुम हो ही हो।
2: हाँ बिल्कुल, पहचाने भी जा रहा था कई लोग।
4: मुझसे आके एक साहब ने पूछा कि तुम हो ही नसरत साहब, मैंने कहा जी और थोड़ा या इसमें मुबारक की है। ये उनका तो खलूस था, ये उनकी वो मकनातीसी कुवत थी कि लोग उनके जनाजे में और उनके लिए दुआ मकसद में किस तरह हाजिर हो गए।
2: अच्छा, उनके जनाजे में एक चीज़ ख़ास जो चीज़ मुझे अच्छी लगी वो कि मुख्तलिफ मसाजिद के इमाम और मुख्तलिफ मसाजिद के इंतज़ामिया के लोग वहाँ पे आए हुए थे, सियासी पार्टियों के लोग थे वहाँ पे, एनजीओज़ के लोग थे, हर वो शख्स जो पाकिस्तानी कम्युनिटी में हुज़ू आए हुए थे वहाँ पे।
4: ये जो आप जिक्र कर रहे हैं कि तमाम मसाजिद के, कई मसाजिद के इमाम साहबान और अहले उनसे ताल्लुक रखने वाले लोग जो थे वो आए हुए थे, ये बाबा की उस फरागदिली का नतीजा है जो वो हर मसलक के लोगों के साथ रखते
2: थे।
4: किसी किस्म की मसलक की तकरीब तो थी नहीं, और अगर मैं ये कहूँ कि वो मुसलमान थे जो रसूल अकरम के जमाने में पहुंचे थे, मसलक तो कोई चीज ही नहीं है, अपने दीन पर कायम रहो।
2: अच्छा, आपने बाबा जी के पटके की बात की थी, मैं भी आपको एक ऐसी ही बात बताता हूँ। बाबा जी बहुत खूबसूरत वास्केट पहना करते थे, आपको याद होगा।
4: बिल्कुल बिल्कुल।
2: तो मुझे भी वास्केट पसंद थी बहुत, लेकिन मैं क्या कहूँ, तो मैंने एक दिन मजाक में यहाँ पे कह दिया, मैंने कहा बाबा जी आपकी वास्केट बड़ी खूबसूरत है, उन्होंने पता कहा, उन्होंने उतार के मुझे फौरन दे दी।
1: जी, मैं ये कहना चाहता हूँ, मैं नसर साहब की बात को सेकंड करूंगा कि उन्होंने, आपने भी बात की थी जेंडर इक्वालिटी की, वो इक्वालिटी पे यकीन रखते थे। वो कहते हैं कि रेडियो जो है ये पाकिस्तानियों का है, हाँ कोई भी मसलक मजहब सियासी आपकी सोच हो उससे बलातर है, और ये और अक्सर जो है वो कहते, लोग उन्हें कहते थे कि जी वो फलां बंदा तो आपके रेडियो पे जो है वो प्रोग्राम करता, तो वो कहते हैं क्या, वो अगर चले मान ही लेते हैं कि वो है,
5: لیکن کیا وہ پاکستانی نہیں ہے؟ تو وہ کہتے ہیں جی ہے تو پاکستانی. تو کہتے ہیں پھر یہ ریڈیو پاکستانیوں کا ہے.
3: بیوٹیفل
4: بیوٹیفل. آپ نے یہ جو بات کی ہے اس کو تھوڑا سا آپ پیچھے لے جائیں, 1985 تک لے جائیں آپ پیچھے. اس ریڈیو کے توسط سے حاجی صاحب نے, بابا جی نے جو خدمات کو کمیونٹی کے لیے انجام دی ہیں, وہ اس کا اثر آج آپ ہم پاکستانیوں کی تیسری نسل میں نمایاں دیکھتے ہیں. مجھے اچھی طرح یاد ہے کہ مائیں جو تھیں وہ اپنے بچوں کو تیار کرتی تھیں, کوئی نعت پڑھ کے سنا رہا ہے, کوئی کسی کہانی کا کوئی اقتباس پیش کر رہا ہے, ٹیلی فون لائنیں کھلی ہوتی تھیں اور بچے جو تھے وہ اردو سیکھتے تھے. اور یقین کیجیے کہ مجھے کئی ایک ملتے ہیں تو میں کہتا ہوں تسی بڑی سونی اردو بولتے ہو, اور وہ صاف کہتے ہیں کہ یہ ریڈیو ہم وطن کی وجہ سے تھی, ان کے پروگرام ہم سنا کرتے تھے. اور مائیں بچوں کو جیسا میں بھی میں نے کیا تیار رکھتے تھے کہ تم نے یہ نظم پیش کرنی ہے, تم نے یہ نعت پیش کرنی ہے, تم نے یہ کہنا ہے. اور یہ چیز جو تھی اس نے ہماری برادری کو پوری طرح سے ریڈیو ہم وطن کے ساتھ جوڑ کے رکھا تھا, لا کے رکھا تھا. اور یہ صرف بابا جی کی وجہ سے, اور رضا یہ نہ کہنا کہ میں آپ پر ذکر نہیں کر رہا ہوں, آپ کی